0: रेडियो अमन नेटवर्क,
1: पैगाम अमन है,
2: प्यार की एक दुनिया लेकर,
0: मोहब्बत समेट कर
1: तो सुनते रहिए रेडियो अमन 88.4 नेटवर्क।
3: रेडियो अमन
4: शुक्रिया। ग्रानो अवरिदुन को तसो आवाज अवरे रेडियो अमन 88.4 बट ग्राम मुंग सरी उसे।
5: शुक्रिया। आपने रेडियो अमन FM 88.4 बट ग्राम ट्यून किया।
4: रेडियो अमन जज्बा है मोहब्बतें समेटने का, मालूमात की एक नई दुनिया बनाने का, ये जज्बा है आपकी आवाज बनने का, जज्बा है आपको बाखबर रखने का, एक अज्म अपनों को फिर से मिला।
6: اوریدن کو دا امن ریڈیو ایف ایم اتاتیا اشاریہ سلور بٹاگرام دے دا وقتا سو زمونگا اسلامی نشریات
5: آپ سن رہے ہیں ریڈیو امن ایف ایم 88.4 کی اسلامی نشریات ہمارے

0: चल कल जाना जीरो नौ सौ सतानवे तीन सौ दस चार सौ जीरो तीन सौ नौ सात सौ ग्यारह टसी नन्नवे जुकाल तरफ तो गुरु जो सोखते हो तो खुम जाने दिया सलाम वालेकुम खैर खिर तेल का अब्दुल्ला तो जुआन दे عبداللہ
1: نریش
0: پہلے بھی گھر ماحول سمر خوند کی دگر واہ واہ واہ واہ ڈیرا عبداللہ سب مختصر شریک کئی بالکل بالکل بالکل بولے نا

0: जीरो 309-700-11 88 99 असलामुअलैकुम असलामुअलैकुम दाची शेषो दावटिक बटग्रामी हा मरगरो ए मरगरो कल जमु ते काल कवई का ना नु मंग सर बे खबर कवई मंग अखपल आवाज दल तावर अल्हम्दुलिल्लाह ओ सड़ो मंग सर आर सोच दे दे मंग सर माइक दे मंग सर हेडफोन दे दे खैर दे ब्याजु काल अखलु ची सोक दे कम जेना दे अस्सलाम वालेकुम
1: वालेकुम सलाम
0: जी प्रोग्राम केर कले वायु
1: मेरा मनन निजाम से खैर तासो
0: खैर दे जी उस्ताद जी प्रोग्राम केर कले वायु
1: मेरा भाई निजामा
0: से तुम खद तासो
1: الحمدللہ
0: پروگرام اسٹارٹ کھلے روان میں اڈیرا مننا کو استاد جی ماشاءاللہ اس کو سکولوں نے چھٹیاں نم شوی دی بہاران موسم دے اور ڈیر خستہ موسم دے کنا سب ہوئے تا سو پروگرام والے سرا
1: پروگرام استاد ڈیر کھلے دے منگے اور ڈیر شوق سرا
0: جی مننا کو
1: بدل نہ شو
0: جی بالکل ٹائم بدل شو اس 2 بجے تا نو بس تے کلب منگ تا سرا تاون کو کلب تا سو منگ سرا تاون کوے نو خیر دے کلا کلا پکی بدل دغه خوی کنه وی جون کی بدلون پکار
1: جی جی
0: نو خیر نی وی ٹائم کی رالو ما خو یانن و زما دی سپورٹر مینا والو تو بالکل پتہ نی خو ماشاءاللہ لگا مینا لری
1: بالکل بتا سر مینا لری جا سر بدل
0: بالکل بالکل تاسو په خپل درانه خلق یی قدردان یی زکه خو تاسو ته مونږ لګو او استاد جی سب مونږ سره شامل وای سب می سم میسج باور کوی
1: میسج ور کوم نه پکار دی یو بل سره مینا محبت او ساتو
0: جی
1: او د بل مسلمان په خو کار کې پکار را شو
0: بالکل
1: دا خبرې دینو
0: بالکل ډیر مننه کوم استاد جی چاته به دوا سلام لګی
1: ټول مینوالو ته دعاګانې سلامونه خاص کر عبد الله ته سلام
0: جی وعلیکم السلام عبد الله سلام قبول کا ډیر مننه کوم استاد جی تاسو مونږ ته کالو ک تاسو مونږ یاد کړی
1: مہربانی جی
0: مننا خوشحال ہو سے آباد ہو

0: इस वक्त आपने रेडियो अमन FM 88.4 बटग्राम की इस्लामी नशरियात सुनी।
1: दा वक्तासुद अमन रेडियो FM 88.4 बटग्राम इस्लामी नशरियात फौरी दली। प्रोग्राम दिन आउ दुनिया चबके तास्ता दरकवलेशी द दिन पोहा
2: النار يعرضون عليها غدوا وعشيا ده قبر عذاب او راحتنا ده قران او ده احاديثنا او ده دلائل عقليه او نقليه ثابت دي
1: ده اخلاقيات